0: की रिपोर्ट के साथ खबरनामे के लिए मैं फैसल खान।
1: वजीर आजम नरेंद्र मोदी ने इम्तहानात की इसलाहत के लिए टेक्नोलॉजी के मारूफ माहिर नंदन नीलकणी की क्यादत में एक आला इख्तियाराती टास्क फोर्स की तश्कील का ऐलान किया है। एक वीडियो पैगाम में उन्होंने कहा कि यह टास्क फोर्स इम्तहानात की इसलाहत पर गौर करेगी और इसकी रिपोर्ट की बुनियाद पर जल्द अज जल्द मुमकिन इकदाम किए जाएंगे ताकि आइंदा इम्तहानात के एतबार को यकीनी बनाया जा सके। उन्होंने कहा कि मुल्क का इम्तहानात का निज़ाम काबिले एतबार, शफाफ और टेक्नोलॉजी को ज्यादा से ज्यादा आगे बढ़ाने वाला होना चाहिए। ये टास्क फोर्स साबिक आईबी डायरेक्टर तपन डीका, इसरो के साबिक चेयरमैन एस सोमनाथ, आईआईटी चेन्नई के डायरेक्टर वी कामकोटी पर मुश्तमिल होगी। इनके अलावा तालीम की साबिक सेक्रेटरी अनीता कारवाल और लॉजिस्टिक्स के माहिर अमृत लाल मीना भी इस टास्क फोर्स का हिस्सा होंगे। वजीर आजम ने यह भी कहा कि पार्लियामेंट में हुकूमत इम्तहानात से मुतालिक सख्त कानूनी शकों वाला एक नया बिल पेश करेगी। जनाब मोदी ने मुकाबला जाति इम्तहानात की दयानतदारी और लाखों तलबा के मुस्तकबिल के तहफ्फुज के हुकूमत के अज़्म को भी उजागर किया।
2: हम पार्लियामेंट के अंदर कठोर कानूनों के प्रावधान के साथ नया कानून बनाने की दिशा में भी आगे बढ़ रहे हैं, लेकिन हमें भविष्य के लिए सोचना है। हमारी परीक्षा पद्धति ट्रांसपेरेंट हो, हमारी परीक्षा पद्धति में सबसे ज्यादा टेक्नोलॉजी का उपयोग हो, इन सारी बातों को ध्यान में रखते हुए विश्व प्रसिद्ध टेक्नोलॉजी एक्सपर्ट श्रीमान नंदन नीलकणी जी के नेतृत्व में एक हाई पावर टास्क फोर्स बनाने का निर्णय किया है, जो एग्जामिनेशन रिफॉर्म की तरफ फोकस करेगा और जल्द से जल्द आने वाली परीक्षाओं की विश्वसनीयता को सुनिश्चित करने का काम इसके रिपोर्ट के आधार पर कर दिया जाएगा।
1: वजीर आजम नरेंद्र मोदी ने नौजवानों से जोर देकर कहा है कि वो भारत के सरहदी गांवों के साथ अपने राब्तों को मजबूत बनाएं। कल वीडियो कॉन्फ्रेंसिंग के वसीले से विकसित दरख्शां गांव पर प्रोग्राम के शुरका से खिताब करते हुए जनाब मोदी ने तरक्की याफ्ता गांवों को विकसित भारत की बुनियाद करार दिया। वजीर आजम ने मेरा युवा भारत माई भारत प्लेटफॉर्म के जरिए मुल्क की तामीर में नौजवानों के बढ़ते हुए रोल की सताइश की। उन्होंने कहा कि जब नौजवान समाज की निचली सतह पर हकायक से वाबस्ता होते हैं तो सबकी शमूलियत वाली तरक्की की जानिब भारत के सफर को मुस्तहकम बनाते हैं।
2: विकसित वाइब्रेंट विलेज की ये यात्रा सबको जोड़ने और सबसे जुड़ने का ही एक सशक्त माध्यम है और अब आप सभी की जिम्मेदारी और भी अधिक बढ़ गई है। आपकी ये यात्रा यूनिटी थ्रू पार्टिसिपेशन की यात्रा है। भारत का युवा जितना ज्यादा भारत के सीमावर्ती गांवों को जानेगा उतना ही वो भारत को सरलता से जानेगा, वो भारत के कोने कोने के साथ सरलता से जुड़ेगा और ये प्रयास नई मजबूती का कारण बनेंगे।
1: वजीर आजम ने विकसित दरख्शां गांव प्रोग्राम के बारे में कहा कि ये कदम नौजवानों को तहरीक देने के लिए उठाया गया है ताकि वो मुल्क के सरहदी गांवों का दौरा करें, उन्हें समझें और इस सिलसिले में सरगर्म हो। उन्होंने कहा कि इस प्रोग्राम में नौजवानों ने जबरदस्त जोश व खरोश जाहिर किया और तकरीबन 3 लाख नौजवानों ने मुकाबलों में हिस्सा लिया, जिनमें 400 से ज्यादा नौजवानों को मुंतखब किया गया है।
2: विकसित गांव विकसित भारत की आधारशिला है। विकसित भारत के निर्माण की यात्रा लगातार चल रही है और इसमें आप सभी युवा साथियों की बड़ी भूमिका है। इसलिए जब देश का युवा जमीन से जुड़ता है तो वो विकसित भारत के विजन को और व्यापक बनाता है। ये युवा मन में देश के लिए जीने, देश के लिए कुछ करने के संकल्प को और मजबूती देता है।
1: ये खबरनामा आकाशवाणी से नशर किया जा रहा है। लोकसभा के स्पीकर ओम बिरला ने आज साबिक सदर जमहूरिया और भारत रत्न डॉक्टर एपीजे अब्दुल कलाम को उनकी बरसी पर खिराज अकीदत पेश किया। एक सोशल मीडिया पोस्ट में जनाब बिरला ने कहा कि डॉक्टर एपीजे अब्दुल कलाम एक दूरंदेश और रोशन ख्याल शख्सियत के मालिक थे, जिन्होंने भारत को एक तरक्की याफ्ता, खुद कफील और मजबूत भारत बनाने का ख्वाब देखा था। उन्होंने कहा कि मुल्क की टेक्नोलॉजी से मिसाइल तैयार करने तक और भारत के खलाई प्रोग्रामों को नई बुलंदियों तक ले जाने में डॉक्टर एपीजे अब्दुल कलाम की खिदमात को भारतीय साइंस की तारीख में सुनहरी हरूफ से लिखा गया है। قوم آج سابق صدر جمہوریہ اور نامور سائنسداں ڈاکٹر اے پی جے عبد الکلام کو ان کی برسی پر خراج عقیدت پیش کر رہی ہے. انہوں نے بھارت کے خلائی اور میزائل کے ترقیاتی پروگراموں میں ایک کلیدی رول ادا کیا تھا. ڈاکٹر عبد الکلام کو بھارت کے میزائل مین کے طور پر بھی جانا جاتا ہے. ان کا 2015 میں آج ہی کے دن انتقال ہوا تھا. مرکزی وزیر داخلہ امت شاہ نے ڈاکٹر کلام کو خراج عقیدت پیش کرتے ہوئے ایک سوشل میڈیا پوسٹ میں وزیر داخلہ نے ڈاکٹر اے پی جے عبد الکلام کو بھارت کے خلائی اور میزائل پروگرام کا معمار بتایا. لوک سبھا کے اسپیکر اوم برلا نے آج سینٹرل ریزرو پولیس فورس سی آر پی ایف کے یوم تاسیس پر سبھی فوجی اہلکاروں، افسروں اور ان کے کنبوں کو مبارکباد دی ہے. ایک سوشل میڈیا پوسٹ میں جناب برلا نے کہا کہ سی آر پی ایف ملک کو با اختیار بنانے اور اس کی سلامتی میں مسلسل سرگرم عمل ہے. امریکہ اور ایران نے لگاتار دوسرے دن حملوں کا سلسلہ روکے رکھا، جس سے تقریباً دو ہفتے سے جاری فوجی کارروائی کے بعد ایک عبوری جنگ بندی کے بارے میں تازہ مذاکرات کی امیدیں پیدا ہوئی ہیں. اقوام متحدہ میں امریکی سفیر مائک والز نے کہا کہ صدر ٹرمپ سفارتی کوششوں کا موقع دے رہے ہیں. انہوں نے کہا کہ عمان، ایران اور دیگر مذاکرات کار حالیہ ہفتوں میں ہر سطح پر بات چیت میں سرگرم رہے ہیں. ایرانی فوج کے ایک ترجمان نے تصدیق کی ہے کہ ایران سے خطے میں جوابی حملے روک دیے ہیں، اور جب سے امریکہ نے اپنی کارروائی بند کی ہے پچھلی دو راتوں سے کوئی حملہ نہیں کیا گیا ہے. محکمہ موسمیات نے چھتیس گڑھ اور اڈیشہ کے دور دراز علاقوں میں آج شدید بارش کی پیش گوئی کی ہے. مشرقی اتر پردیش، گنگوتری، مغربی بنگال، کونکن، گوا، وسطی مہاراشٹر اور اتراکھنڈ کے دور دراز علاقوں میں بھی آج شدید سے بہت شدید بارش کی امید ہے. محکمہ موسمیات کے مطابق اروناچل پردیش، آسام، میگھالے، ناگالینڈ، منی پور، میزورم اور تریپورہ کے دور دراز علاقوں میں آج شدید بارش ہو سکتی ہے. ساحلی آندھرا پردیش، ساحلی کرناٹک، مشرقی مدھیہ پردیش، گجرات خطے، ہریانہ، چنڈی گڑھ، دلی، ہماچل پردیش، جھارکھنڈ، کیرلا، ماہے، پنجاب، ودرب اور مغربی اتر پردیش میں بھی اسی طرح کے موسم کا امکان ہے. گلاسگو میں دولت مشترکہ کھیل مقابلوں میں صدر جمہوریہ، نائب صدر جمہوریہ اور وزیر اعظم نے بھارت کی ویٹ لفٹر میرا بائی چانو کو ملک کے لیے سونے کا پہلا تمغہ جیتنے پر مبارکباد دی ہے. میرا بائی چانو نے خواتین کے 48 کلو گرام ویٹ لفٹنگ زمرے میں کل 190 کلو گرام وزن اٹھا کر سونے کا تمغہ جیتا ہے. 31 سالہ ویٹ لفٹر نے سنیچ میں 85 کلو گرام اور کلین اینڈ جرک میں 105 کلو گرام وزن اٹھا کر دولت مشترکہ کھیل مقابلوں میں ایک نیا ریکارڈ قائم کیا. ویٹ لفٹنگ میں بھارت نے چاندی کے بھی مزید دو تمغے حاصل کیے ہیں. باکسنگ میں جادو منی سنگھ مردوں کے 55 کلو گرام کوارٹر فائنل میں پہنچ گئے ہیں، جبکہ پریتی پوار خواتین کے 54 کلو گرام مقابلے کے کوارٹر فائنل میں پہنچ گئی ہے. مردوں کی کرکٹ میں کل ہرارے میں تیسرے اور آخری T20 بین الاقوامی میچ میں بھارت نے میزبان زمبابوے کو 35 رن سے ہرا کر سیریز 3-0 سے جیت لی. بھارت کی طرف سے جیت کے لیے 193 رن کا نشانہ رکھا گیا تھا، لیکن زمبابوے کی ٹیم مقررہ 20 اوورز میں 7 وکٹ پر 157 رن بنا سکی. اس سے پہلے بھارت نے 20 اوورز میں 5 وکٹ کے نقصان پر 192 رن بنائے تھے. آکاشوانی کا خبروں کا شعبہ ہندی اور انگریزی میں براہ راست نشر ہونے والے اپنے فون ان پروگرام پبلک اسپیک میں آج رات 9:30 بجے پانی سے پیدا ہونے والی بیماریوں، ان کی روک تھام، حفاظتی اقدام اور عوامی بیداری کے موضوع پر ایک تفصیلی مذاکرہ نشر کرے گا. یہ مذاکرہ صحت عامہ کے ماہر اور پانی سے پیدا ہونے والی بیماریوں پر کنٹرول کے قومی مرکز کے ساتھ ڈائریکٹر ڈاکٹر اکشے دھاریوال اور ایمز نئی دلی کے ڈپارٹمنٹ آف میڈیسن کے پروفیسر ڈاکٹر پیوش رنجن کے ساتھ کیا جائے گا. پروگرام کے دوران سامعین اس موضوع پر اپنے سوالات ان ٹیلی فون نمبرز پر پوچھ سکتے ہیں 0112342 1050 اور 0112331 4444. اس کے علاوہ آپ اپنے سوالات 9289-0940-44 پر بھی واٹس ایپ کر سکتے ہیں یا ہیش ٹیگ آسک اے آئی آر کے ساتھ ایکس پر بھی بھیج سکتے ہیں. یہ دی خبریں، اب اخبارات کے آئینے کے ساتھ ہیں فیصل خان.
0: شکریہ اسلم. راجدھانی دلی سے شائع ہونے والے آج کے تقریباً سبھی اردو اخبارات نے امتحان میں اصلاحات پر ٹاسک فورس قائم کرنے کی خبر کو اولیت کے ساتھ شائع کیا ہے. روزنامہ انقلاب نے سرخی لگائی ہے، امتحانی اصلاحات کے لیے اعلیٰ سطحی کمیٹی کے قیام کا اعلان. وزیر اعظم نریندر مودی نے اپنے ویڈیو پیغام میں کہا، نندن نیلکنی کمیٹی کی سربراہی کریں گے، حکومت طلبہ کے بہتر مستقبل کے لیے مسلسل کوشاں. روزنامہ پرتاب نے اپنے صفحہ اول پر وزیراعظم کے بیان کی خبر کو نمایاں طور پر شائع کرتے ہوئے سرخی لگائی ہے۔ خلائی شعبے میں نجی شراکت داروں کا مثبت نتیجہ پوری دنیا دیکھ رہی ہے۔ روزنامہ انقلاب نے اپنے عالمی صفحے پر ایک اہم خبر کو سرخی بنایا ہے۔ ٹرمپ کا امریکی فوج کو ایران پر جاری حملے روکنے کا حکم، دو ہفتوں سے جاری جنگ تھما، ایران نے بھی حملے روکے۔ اخبارات کی کچھ اہم سرخیاں اس طرح ہیں۔ پرہلاد جوشی نے وزارت تعلیم کا چارج سنبھالا، ملاح بحیرہ اسود علاقے میں کام کرنے سے پہلے خصوصی احتیاط برتیں، وزارت خارجہ کا بیان۔ گجرات، مہاراشٹر اور اڑیشہ میں بارش کا ریڈ الرٹ۔
1: اور آخر میں خاص خاص خبر ایک بار پھر۔ حکومت آج لوک سبھا میں سرکاری امتحانات میں غیر منصفانہ طور طریقوں کی روک تھام کے قانون میں ترمیم کا 2026 کا بل پیش کرے گی۔ پارلیمانی امور کے وزیر کرن رجیجو نے سبھی ارکان پارلیمنٹ سے زور دے کر کہا ہے کہ وہ امتحان کے اصلاحات کے بل پر بحث مباحثے میں حصہ لیں۔ وزیر اعظم نریندر مودی نے ٹیکنالوجی کے ماہر نندن نیلکانی کی سربراہی میں اعلی اختیاراتی ٹاسک فورس تشکیل دینے کا اعلان کیا ہے۔ وزیر اعظم نے نوجوانوں سے زور دے کر کہا ہے کہ وہ بھارت کے سرحدی گاؤں کے ساتھ اپنے رابطوں کو مستحکم کریں۔ انہوں نے ترقی یافتہ گاؤں کو وکست بھارت کی بنیاد قرار دیا۔ بھارت کے محکمہ موسمیات نے اڑیسہ اور چھتیس گڑھ میں آج بہت شدید بارش کی پیشگوئی کی ہے۔ اور بھارت کی مایہ ناز ویٹ لفٹنگ ایتھلیٹ میرا بائی چانو نے خواتین کے 48 کلو گرام زمرے میں دولت مشترکہ کھیل مقابلوں میں لگاتار تیسری بار سونے کا تمغہ جیتا ہے۔ اسی کے ساتھ یہ خبر۔
3: یہ آکاشوانی دلی کا اندرپرستھ چینل ہے۔ میڈیم ویو 366.3 میٹر ارتھات 819 کلو ہرٹس، ڈی آر ایم 810 کلو ہرٹس پر۔ شروتاؤں آئیے اب سنتے ہیں کارکرم سور گنگا۔ شاستریہ سنگیت کے اس کارکرم میں آج آپ آنند لیں گے ادے کمار ملک دوارا دھمار گائن کا راگ للت۔ پکھاوش پر ساتھی رہیں گے سبھاشیش گھوش۔